happy such nanak khushi pi such narayan narpat namaskar ایسے گر کو بل بل جائیے آپ مکت موہ تار ایسے گر کو بل بل جائیے آپ مکت موہ تارے ज्ञान ध्यान किछ कर्म ना जाना नाहिन निर्मल करनी साध संगत कै अंचल लाभ हो दिखम